बिल्कुल जनाब दादे पे 88.4 रेडियो मन बटग्राम मरगो नंबर जमुन नोट के 0309-711-8899 जो कॉल गाड़े था। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम रूर में सो कहो कुम जेना खैर देखतियार उल्लाह से तासुखी है قربان تاسو ټول زمنګ د سر ګولونه زمنګ مینوال یې تاسو یې منګ یو چې منګ یو تاسو یو د کور فیملی په شان یو د پروګرامونو خو موږ تاسو د پاره راوړو یو تپوس در نه کوم حکم جواب به در کې خا خا پنن سبا دور کی تو زیاد سب گورے مطلب سب

0: WhatsApp, Facebook, Instagram, TikTok, YouTube, Lobby या रेडियो आ रही सके इस सरम न लेगी दावली
1: बस न मिलेगी
0: और रेडियो सरा नब्यावाय कन रेडियो सरा मिलेगी डेरा मनना कोमा चल पे दवा सलाम ले गए वालेकुम सलाम खुशहाल हो से आबाद हो से दगा शाने मुंग तकाल का वहा بس دغه خسته متا ده پاره ده صحیح ده
1: دا مخکې تاسو راګورو دغه جانا ما ته پلی
0: ټیک شو بس تاسو ده پاره ده مهرباني خوشاله اوسئ.